नेपाल नेपाली भाषा साहित्य र संगीतका साथै भिक्टोरियाका नेपाली समुदायप्रति समर्पित नेपाली भाषाको साप्ताहिक रेडियो कार्यक्रम मेलबर्न चौतारी। हरेक हप्ताको बिहिबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म 3CR कम्युनिटी रेडियोमा नेपालीज एसोसिएसन अफ भिक्टोरियाद्वारा प्रस्तुत मेलबर्न चौतारी।

नमस्कार तथा हार्दिक स्वागत सम्पूर्ण श्रोताहरूमा मेलबर्न चौतारीको आजको यो कार्यक्रममा। आजको यो कार्यक्रमको प्रत्यक्ष प्रसारण लिएर स्टुडियोमा हामी हाम्रो टिम उपस्थित भएका छौँ, जसमा कृतिका पौडेल, सरोजा श्रेष्ठ, प्रमोद सुवेदी र म लोक आएका छौँ। आज विक्रम सम्बत 2083 साल साउन महिनाको 28 गते बिहिबार, श्रावण शुक्ल पक्षको प्रतिपदा तिथि थियो आज। तदनुसार इस्पी सम्बत 2026 साल अगस्त महिनाको 13 तारिक, नेपाल सम्बत 1146। आज जुन भूमिबाट यो कार्यक्रम प्रस्तुत गर्न लागिरहेका छौँ यसका पारम्परिक मालिकहरू, उत्तराधिकारीहरूप्रति सम्मान व्यक्त गर्दछौँ। मेलबर्न चौतारी कुलीन राष्ट्रका वारेन्जरी समुदाय, उनीहरूको विगत र वर्तमानका ज्येष्ठ नागरिकहरूप्रति सम्मान व्यक्त गर्दछ। हामी सबै मूल निवासी र टोरेस स्ट्रेट द्वीपका पारम्परिक उत्तराधिकारीहरूप्रति पनि सम्मान व्यक्त गर्दछौँ, जसको भूमिमा रहेर आज यो कार्यक्रम प्रस्तुत गर्न गइरहेका छौँ। श्रोतावृन्द, कार्यक्रममा आज हामी यहाँ समक्ष साताको मुख्य समाचार समेटिएको साताको समाचार, यो हप्ता मेलबर्न वरपर हुन लागेका केही सामुदायिक खबरहरू र आउँदा दिनहरूमा आयोजन हुन लागेका कार्यक्रमहरूका बारेमा जानकारी प्रस्तुत गर्नेछौँ। साथसाथै हाम्रो दैनिक जीवनमा सरोकार राख्ने केही विषयलाई पनि यहाँहरू समक्ष प्रस्तुत गर्ने गर्दछौँ। मनोरञ्जनको निम्ति समय रहेमा केही गीत सङ्गीतहरू पनि कार्यक्रममा समावेश गरिनेछ। सबैभन्दा पहिला साताभरिका मुख्य समाचार समेटिएको साताको समाचार, यसमा हामी नेपालका समाचारहरूलाई समेट्ने गर्दछौँ।

0: नमस्कार, म सरोजा र प्रमोद सुविधिबाट प्रस्तुत गर्दैछौ साताको समाचार। सुरु गरौं प्रमुख समाचारबाट। विशेष सेवा विधेयक पारित। प्रतिनिधित्व सभाबाट नेपाल विशेष सेवा ऐन संशोधन विधेयक बहुमतले पारित। बाढी पहिरोको जोखिम। मनसुन सक्रिय भएसँगै विभिन्न राजमार्गमा पहिरो र बाढीका कारण यातायात प्रभावित। प्रधानमन्त्रीको कूटनीतिक भेटवार्ता। प्रधानमन्त्री बालेन्द्र शाहले भारत र चीनका राजदूतसँग छुट्टा छुट्टै भेटवार्ता। एलपी ग्यास आपूर्तिमा समस्या। विभिन्न स्थानमा ग्यास सहज रूपमा नपाउँदा उपभोक्ता समस्यामा। सात दलको प्रगतिशील मोर्चा। सात राजनीतिक दल मिलेर नयाँ प्रगतिशील मोर्चा गठन। चाँदी आयात बढ्यो। गत आर्थिक वर्षमा पहिलो पटक चाँदी आयातको रकम सुनभन्दा बढी। डार्विनमा नेपाली क्रिकेट टोली T20 सिरिजका लागि अनिल शाहको कप्तानीमा नेपाली टोली घोषणा।
1: नमस्कार, म प्रमोद सुवेदी। अब प्रस्तुत गर्दैछु पछिल्लो सात दिनका प्रमुख समाचार विस्तारमा। प्रतिनिधि सभाले नेपाल विशेष सेवा ऐन 2042 संशोधन गर्न बनेको विधेयक बहुमतले पारित गरेको छ। राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय अन्तर्गत राख्ने विषयमा संसदमा सत्ता र विपक्षबीच फरक धारणा देखिएको छ। सरकारका तर्फबाट राष्ट्रिय अनुसन्धान जस्तो संवेदनशील र रणनीतिक सुरक्षा निकाय प्रधानमन्त्री कार्यालय अन्तर्गत रहनु उपयुक्त हुने तर्क गरिएको छ। विपक्षी सांसदहरूले भने यस्तो निकाय गृह मन्त्रालय अन्तर्गत रहनुपर्ने भन्दै असहमति जनाएका छन्। राष्ट्रिय सुरक्षा र गुप्तचर संयन्त्रसँग प्रत्यक्ष जोडिएको विषय भएकोले पनि यो विधेयकलाई सामान्य प्रशासनिक परिवर्तनभन्दा महत्त्वपूर्ण राजनीतिक निर्णयका रूपमा हेरिएको छ। यसैबीच कर्मचारी सञ्चयको सम्बन्धी 10 संशोधन विधेयक र मेलमिलाप सम्बन्धी 2 संशोधन विधेयक पनि संसदमा अघि बढाइएको छ। लगातारको वर्षासँगै पहिरो, नदी कटान र बाढीका कारण पछिल्लो साता देशका विभिन्न सडक सञ्जाल प्रभावित भएका छन्। सिन्धुपाल्चोकको अरनीको राजमार्ग, इलामको मेची राजमार्ग, रसुवाको पासाङ लामु राजमार्ग तथा तेह्रथुमको मध्य पहाडी राजमार्ग लगायत विभिन्न सडकमा अवरोध देखिएको छ। मुगुको नागमा गमगढी सडक, पश्चिम रुकुमको भेरी करिडोर र सोलुखुम्बुको सल्लरी लुक्ला सडक समेत प्रभावित बनेका छन्। बिपी राजमार्ग र कान्ति लोकपथका केही क्षेत्रमा रातिको यात्रामा सावधानी अपनाइएको छ। देशका 20 बढी जिल्लामा साना नदी तथा खोलामा आकस्मिक बाढीको जोखिम देखिन थालिएको छ। ठुला नदीहरू तत्काल खतराको तहभन्दा तल रहे पनि पहाडी क्षेत्रका साना नदीमा पानीको सतह छोटो समयमा बढ्न सक्ने भएकोले नदी किनारका बासिन्दा र यात्रुलाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ। यो समाचार अस्ट्रेलियामा रहेका नेपालीका लागि पनि महत्त्वपूर्ण रहेको छ। नेपालमा रहेका परिवारजनसँग सम्पर्क गर्दा विशेष गरी रातिको सडक यात्रा, पहाडी राजमार्ग र वर्षाका बेला नदी आसपासको यात्राबारे जानकारी लिएर मात्रै यात्रा गर्न पनि सुझाव दिइएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले नेपालका लागि भारत र चीनका राजदूतसँग छुट्टा छुट्टै भेटवार्ता गर्नुभएको छ। भारतीय राजदूत नवीन श्रीवास्तवसँगको भेटमा नेपाल भारत सम्बन्ध, क्षेत्रीय सम्पर्क र विकास साझेदारीका विषयमा छलफल भएको छ। चिनिया राजदूत जाङ माओमिङसँगको भेटमा आर्थिक तथा रणनीतिक सहकार्यका विषयमा पनि प्रश्नहरू उठेका छन्। नेपालका दुई ठुला छिमेकीसँग प्रधानमन्त्री तहबाट भएको संवादलाई कूटनीतिक दृष्टिले महत्त्वपूर्ण मानिएको छ। विशेष गरी व्यापार, पूर्वाधार, ऊर्जा र सीमापार सम्पर्कमा भारत र चीन दुवै नेपालले प्रमुख साझेदार भएकोले पनि आगामी दिनमा यी भेटवार्ताको व्यावहारिक परिणाममा चासो रहनेछ। काठमाडौँसहित विभिन्न ठाउँमा एलपी ग्यास सहज रूपमा नपाएको उपभोक्ताको गुनासो फेरि सुनिन थालेको छ। केही ठाउँमा सिलिन्डर लिन लाइन बस्नु परेको तथा विक्रेताबाट तत्काल ग्यास नपाएको गुनासो सामाजिक सञ्जालमा समेत व्यापक बनेको छ। केही साता अघि आपूर्ति सुधार भएपछि पूर्ण क्षमताका 14.2 किलोका सिलिन्डर बजारमा फर्काइएको थियो, तर वितरण सहज नभएको गुनासोपछि उपभोक्तालाई नियमित आपूर्ति सुनिश्चित गर्न सरकार र सम्बन्धित निकायमाथि दबाब बढिरहेको छ। खाना पकाउने ग्यासको अभावले विद्यार्थी, भाडामा बस्ने परिवार र साना होटल तथा व्यवसायीलाई प्रत्यक्ष असर गर्ने भएकोले पनि यो विषय अहिले दैनिक जीवनसँग जोडिएको प्रमुख जनचासोको विषय बनेको छ। नेपालको राजनीतिक परिदृश्यमा नयाँ गठबन्धन थपिएको छ। जनता समाजवादी पार्टी नेपाल सहित 7 राजनीतिक दलले प्रगतिशील मोर्चा गठन गरेका छन्। मोर्चामा मधेस केन्द्रित तथा अन्य साना दलहरू पनि सहभागी बनेका छन्। जनार्दन शर्मा र सन्तोष परियार नेतृत्वको प्रगतिशील लोकतान्त्रिक पार्टी पनि यसमा जोडिएको छ। जनमत पार्टी, आम जनता पार्टी, नागरिक उन्मुक्ति पार्टी, नेपाल लगायतका दल समेत मोर्चामा आबद्ध बनेका छन्। यसैबीच विभिन्न प्रदेशमा सत्ता साझेदारी र सरकार परिवर्तनको पनि चर्चा चलिरहेको छ। सङ्घीय राजनीतिमा समीकरण फेरिदा प्रदेश सरकारहरू पनि बारम्बार प्रभावित हुने प्रवृत्तिले सङ्घीयताको स्थायित्व र प्रदेश सरकारको कार्य सम्पादनबारे बहस बढेको छ। नेपाली काङ्ग्रेसमा पनि 15 महाधिवेशनको तयारी राजनीतिक चर्चाको अहिले केन्द्रमा छ। पार्टी नेतृत्वले सङ्गठनलाई वैचारिक र साङ्गठनिक रूपमा बलियो बनाउने बताइरहेको छ भने आन्तरिक समूहहरू पनि सक्रिय भइरहेका छन्। नेपाली उपभोक्ताको परम्परागत रोजाई सुन भए पनि पछिल्लो समय चाँदी प्रतिको आकर्षण उल्लेखनीय रूपमा बढेको छ। गत आर्थिक वर्षमा नेपालले आयात गरेको चाँदीको मूल्य पहिलोपटक सुन आयातको मूल्यभन्दा बढी पुगेको छ। चाँदी आयातको रकम करिब 32.74 अर्ब रुपियाँ पुगेको र अघिल्लो वर्षको तुलनामा उल्लेख्य वृद्धि भएको विवरण सार्वजनिक भएको छ। सुनको मूल्य सर्वसाधारणको पहुँचभन्दा माथि पुग्दै जानु र चाँदीलाई समेत लगानीको माध्यमका रूपमा हेर्ने प्रवृत्ति बढ्नु यसको एउटा कारण मानिएको छ। यसले नेपाली परिवारको बचत र बहुमूल्य धातुमा लगानी गर्ने परम्परागत व्यवहारमा परिवर्तन आउन थालेको सङ्केत पनि गरेको छ। पवित्र महिना साउन अन्तिम सोमबार पशुपतिनाथ सहित देशभरका शिव मन्दिरमा श्रद्धालु भक्तजनको ठूलो भिड लाग्न थालेको छ। काठमाडौँको पशुपतिनाथ र भक्तपुरको डोलेश्वर महादेव मन्दिरमा बिहानैदेखि भक्तजन लामबद्ध रूपमा बसेका थिए। भारतका विभिन्न राज्यबाट समेत ठूलो सङ्ख्यामा धार्मिक पर्यटक पशुपतिनाथ दर्शनका लागि काठमाडौँ आएका थिए। धार्मिक पर्यटन नेपालको पर्यटन अर्थतन्त्रको महत्त्वपूर्ण हिस्सा भएकोले पनि साउन, शिवरात्रि तथा अन्य प्रमुख पर्वमा भारतबाट आउने तीर्थयात्रीको संख्या पर्यटन व्यवसायका लागि महत्त्वपूर्ण मानिन्छ। अब खेलकुद सम्बन्धी समाचार, र यो समाचार अस्ट्रेलियामा बस्ने नेपाली समुदायका लागि पनि विशेष चासोको विषय बनेको छ। अस्ट्रेलियाको नर्दर्न टेरिटोरीमा हुने T20 सिरिजका लागि नेपालले टोली घोषणा गरेको छ। नेपाली टोलीको कप्तानी अनिल शाहले गर्नेछन्। प्रतियोगिता अगस्त 21 30 डार्विनमा हुँदैछ। नेपालले अस्ट्रेलियाका घरेलु टोली तथा अन्तर्राष्ट्रिय स्तरका विकास टोलीसँग प्रतिस्पर्धा गर्ने अवसर पाउनेछ। प्रतियोगितामा नेपालसँगै बङ्गलादेश हाई पर्फमेन्स टोली, नर्दर्न टेरिटोरी स्ट्राइक, भिक्टोरिया न्युजिल्यान्ड ए, एडिलेड स्ट्राइकसँग सम्बन्धित टोली, एसिटी कमेन्ट्स तथा तास्मानिया र अन्य टोली पनि सहभागी हुनेछन्। नेपाली क्रिकेटका लागि अस्ट्रेलियाली परिस्थितिमा खेल्ने यो अवसर निकै महत्त्वपूर्ण मानिएको छ। T20 तीव्र गतिमा बढिरहेको यो सहयोग गर्ने पिच, फरक मौसम र बलियो प्रतिस्पर्धा विरुद्धको अनुभवले पनि आगामी अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीमा सहयोग पुग्ने अपेक्षा लिइएको छ। अस्ट्रेलियामा रहेका नेपाली समर्थकका लागि पनि आफ्नै देशको टोलीलाई प्रत्यक्ष समर्थन गर्ने यो एउटा महत्त्वपूर्ण अवसर हुनेछ।
0: पुनः प्रमुख समाचार। विशेष सेवा विधेयक पारित। प्रतिनिधि सभाबाट नेपाल विशेष सेवा ऐन संशोधन विधेयक बहुमतले पारित। बाढी पहिरोको जोखिम, मनसुन सक्रिय भएसँगै विभिन्न राजमार्गमा पहिरो र बाढीका कारण यातायात प्रभावित। प्रधानमन्त्रीको कूटनीतिक भेटवार्ता। प्रधानमन्त्री वालिन्द्र शाहले भारत र चीनका राजदूतसँग छुट्टा छुट्टै भेटवार्ता। एलपी ग्यास आपूर्तिमा समस्या। विभिन्न स्थानमा ग्यास सहज रूपमा नपाउँदा उपभोक्ता समस्यामा। सात दलको प्रगतिशील मोर्चा। सात राजनीतिक दल मिलेर नयाँ प्रगतिशील मोर्चा गठन। चाँदी आयात बढ्यो। गत आर्थिक वर्षमा पहिलो पटक चाँदी आयातको रकम सुनभन्दा बढी। डार्विनमा नेपाली क्रिकेट टोली T20 सिरिजका लागि अनिल शाहको कप्तानीमा नेपाली टोली घोषणा।

श्रोताहरूलाई पुनः स्वागत छ कार्यक्रममा। साताको समाचारपछि पालो साताको गीतको साताको गीतमा हामी नेपालका विभिन्न कलाकारहरूको, गीतकारहरूको अथवा सङ्गीतकारहरूको गीत बजाउने गर्दछौँ र कोही कोही बेला हामी यस स्थानमा स्वदेश गान पनि बजाउने गरेका छौँ। आज पनि स्वदेश गानको पालो रहेको छ। पहिला हामीले स्वदेश गानमा नेपालमा उत्पादित स्वदेश गानहरूलाई बजाउने गरेका थियौँ। अङ्ग्रेजी शब्द पोइन्ट लिएर भन्नुपर्दा मेड इन नेपालका गीतहरू, यसपालि चाहिँ हामी मेड इन अस्ट्रेलिया होइन मेड इन भिक्टोरियाको एउटा स्वदेश गान बजाउन लागिरहेका छौँ। यसका यसमा स्वर दिनुभएको छ तपाईँ हामीसँग चिरपरिचित हुनुहुन्छ, जो मेलबर्न चौतारीको संस्थापक पनि हुनुहुन्छ, गीत रचना पनि उहाँले नै गर्नुभएको हो। उहाँको नाम हो रञ्जन वैद्य र यसमा सङ्गीत भर्नुभएको छ चेतपुनले, जो चेतपुन उहाँ पनि मेलबर्न भिक्टोरियामै बस्नुहुन्छ। सुनौ त्यसै गीतलाई आज साताको गीतको स्थानमा, राष्ट्रिय गान भन्दिनँ मैले, स्वदेश गान।

0: नेपाली भाषाको रेडियो कार्यक्रम मेलबर्न चौतारी सुनिरहनु भएको छ। हाम्रो यो कार्यक्रम हरेक हप्ता बिहिबार मेलबर्नको समयअनुसार बेलुकी 8 बजेदेखि 9 बजेसम्म कम्युनिटी रेडियो 3CR 855 AM प्रसारण हुने गर्दछ। श्रोताबिन्द, अब पालो भएको छ हाम्रो स्थायी स्तम्भ आफ्नै कुराको। यसमा हामी भिक्टोरिया र मेलबर्न वरपरका सामुदायिक खबर र सूचनाहरूलाई प्रस्तुत गर्ने गर्दछौँ। साथसाथै यसमा कहिलेकाहीँ हाम्रो दैनिक जीवनसँग सम्बन्धित विषयहरूका बारेमा पनि जानकारी र चर्चा गर्ने गर्दछौँ। सुरुमा सुनौ सामुदायिक खबर, यसलाई प्रस्तुत गर्दै सहकर्मी कृतिका पौडेल।
1: नेप्लिज एसोसिएसन अफ भिक्टोरियाले आगामी शनिबार 15 अगस्त 2026 आयोजना हुने आफ्नो 29 वार्षिक साधारण सभा अर्थात् एजिएम सम्बन्धमा प्रेस विज्ञप्ति जारी गरेको छ। न्यापका अनुसार एपिङ मेमोरियल हल एपिङमा हुने साधारण सभामा संस्थाका वार्षिक गतिविधि, उपलब्धि तथा संस्थागत प्रगतिको समीक्षा गरिनेछ। अध्यक्ष डाक्टर एकिन्द्र तिमल सिन्हाले अध्यक्षता रिपोर्ट तथा कोषाध्यक्ष यज्ञ जोशीले आर्थिक रिपोर्ट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। प्रतिवेदनमाथि सदस्यहरूबीच छलफल, सुझाव तथा प्रश्नोत्तर समेत हुनेछ। यस वर्षको एजिएममा 2026 2028 कार्यकालका लागि नवनिर्वाचित न्याप कार्य समितिको औपचारिक परिचय गराउनुका साथै आगामी कार्यकालका प्राथमिकता, योजना र भिक्टोरियाको नेपाली समुदायसँगको सहकार्यलाई थप सुदृढ बनाउने विषयमा समेत छलफल हुने न्यापले जनाएको छ। प्रेस विज्ञप्ति मार्फत डाक्टर तिमल सिन्हाले न्यापका सदस्य, पूर्व पदाधिकारी, समुदायका अगुवा तथा विभिन्न सङ्घ संस्थाका प्रतिनिधिहरूलाई एजिएममा उपस्थित भई सक्रिय सहभागिता जनाउन आग्रह गर्नुभएको छ। तमु समाज भिक्टोरियाले आफ्नो वार्षिक साधारण सभा तथा गाला डिनर 2026 शनिबार 8 अगस्तमा ब्रन्सविक इस्ट स्थित अरोरा रिसेप्सनमा सम्पन्न गरेको छ। कार्यक्रममा तमु समुदायका सदस्य तथा शुभेच्छुकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। एजिएमसँगै आयोजित गाला डिनरले समुदायबीच एकता, संस्कृति र आपसी सम्बन्धलाई थप मजबुत बनाउने अवसर प्रदान गरेको थियो। यस अवसरमा तमु समाज भिक्टोरियाले भिक्टोरियामा बसोबास गर्ने तमु समुदायको इतिहासलाई व्यवस्थित रूपमा दस्तावेजीकरण गर्ने महत्त्वपूर्ण पहल पनि अगाडि बढाएको छ। भिक्टोरियामा तमु समुदायको यात्रा, योगदान र विकासबारे पर्याप्त लिखित इतिहास उपलब्ध नभएको हुनाले पुराना पुस्ताका अनुभव, योगदान र उपलब्धिलाई अभिलेखमा समेट्ने प्रयास सुरु गरिएको हो। आफ्नो समुदायले भिक्टोरियामा निर्माण गरेको इतिहासलाई सुरक्षित गर्दै भावी पुस्तासम्म पुर्याउने यो पहललाई तमु समाज भिक्टोरियाले समुदायका लागि गौरवको विषयका रूपमा लिएको छ। न्याप बालचौतारी वेस्टले मेलबर्नमा हुर्किरहेका नेपाली बालबालिकालाई आफ्नो मौलिक संस्कृति र सम्पदासँग जोड्ने उद्देश्यले विशेष धिमे बाजा तथा परम्परागत नेवारी नृत्य सत्र आयोजना गरेको छ। नेवा पुच मेलबर्नको सहकार्यमा सम्पन्न कार्यक्रममा बालबालिकाले नेवारी समुदायको महत्त्वपूर्ण सांस्कृतिक बाजा धिमेको ताल बजाउन सिक्नुका साथै परम्परागत नेवारी नृत्यको अभ्यास गरेका थिए। उत्साहपूर्ण वातावरणमा बालबालिकाले प्रत्यक्ष रूपमा बाजा बजाउँदै, नाच्दै र रमाउँदै नेवारी संस्कृतिबारे सिक्ने अवसर पाएका थिए। नेवा पुच मेलबर्नले बालबालिकासँग नेवारी संस्कृति बाँड्ने अवसर प्रदान गरेकोमा खुसी व्यक्त गर्दै नयाँ पुस्तासँग मिलेर आफ्नो संस्कृति जीवन्त राख्नुपर्ने सन्देश दिएको छ। विदेशमा हुर्किरहेको नयाँ पुस्तालाई नेपाली भाषा, कला, सङ्गीत र सांस्कृतिक पहिचानसँग जोड्ने न्याप बालचौतारीको अभियान अन्तर्गत यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताइएको छ। अगस्त 9 तारिकमा काली माता मन्दिरमा आयोजित एमआरआर भजन मेलबर्नको 4th भजन सत्र 700 भन्दा बढी भक्तजनको सहभागितासहित भव्य रूपमा सम्पन्न भएको छ। चिसो मौसम र वर्षाका बावजुद ठूलो सङ्ख्यामा नेपाली समुदायको उपस्थिति रहनुले उत्तरी मेलबर्नमा धार्मिक, सांस्कृतिक तथा सामुदायिक गतिविधिप्रतिको बढ्दो आकर्षण र सहभागिता देखाएको छ। कार्यक्रमलाई विशेष रूपमा क्रेगिबन नेपाली कम्युनिटी र नेप्लिज नेबरहुड कम्युनिटी इन्कर्पोरेटेड एनएनसिआईले सामुदायिक साझेदारका रूपमा सहयोग गरेका थिए। उत्तरी मेलबर्नका विभिन्न क्षेत्रबाट परिवार, बालबालिका, युवा तथा ज्येष्ठ नागरिकहरू एकै ठाउँमा भेला भई भजन कीर्तन र सामूहिक धार्मिक गतिविधिमा सहभागी भएका थिए। कार्यक्रम सफल बनाउन स्वयंसेवक तथा वाद्यवादन टोलीले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए भने कालीमाता मन्दिर व्यवस्थापनले कार्यक्रम स्थल, आतिथ्य तथा प्रसादको व्यवस्था गरेको थियो। यस्ता कार्यक्रमले पूजा आराधनामा मात्र सीमित नभई उत्तरी मेलबर्नमा बसोबास गर्ने नेपालीहरूबीच भेटघाट, आपसी सम्बन्ध, स्वयंसेवा र सामुदायिक एकतालाई थप बलियो बनाउने अवसर समेत प्रदान गरेका छन्। विशेष गरी नयाँ पुस्तालाई नेपाली धर्म, संस्कार र संस्कृतिसँग जोड्न यस्ता सामुदायिक कार्यक्रम महत्त्वपूर्ण माध्यम बन्दै गएका छन्। एमआरआर भजन मेलबर्नले भक्ति, सेवा र संस्कृतिको भावनासहित नेपाली धर्म, संस्कृति र परम्परालाई पुस्तान्तरण गर्दै समुदायलाई एकताबद्ध बनाउने अभियानलाई निरन्तरता दिँदै आएको छ। श्रोतावृन्द, मेलबर्न चौतारीमा अबको खबर रहेको छ क्रानबर्नमा श्रावण शिवपूजा तथा भजन कीर्तन कार्यक्रम सम्पन्न भन्ने बारेमा। आस्था नेपाली हिन्दू सोसाइटी अफ भिक्टोरिया तथा श्री पशुपतिनाथ मन्दिरको आयोजनामा श्रावण महिनाभर सञ्चालन गरिएको विशेष शिवपूजा, आरती तथा भजन कीर्तन कार्यक्रम सोमबार 10 अगस्तमा सफलतापूर्वक सम्पन्न भएको छ। क्रानबर्न पब्लिक हलमा श्रावणका हरेक सोमबार सञ्चालन गरिएका कार्यक्रममा भक्तजनहरूको सहभागितामा भगवान शिवको पूजा आराधना तथा पाठ, आरती, भजन कीर्तन र प्रसाद वितरण गरिएको थियो। जुलाई 20 सुरु भएको कार्यक्रम जुलाई 27, अगस्त 3 हुँदै अगस्त 10 अन्तिम सोमबारको पूजा तथा भजन कीर्तनसँगै समापन भएको हो। आयोजकले श्रावण महिनाको धार्मिक महत्त्वलाई जीवन्त राख्नुका साथै मेलबर्नमा रहेका नेपाली समुदाय र नयाँ पुस्तालाई आफ्नो धर्म, संस्कृति र परम्परासँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको जनाएका छन्।

श्रोताबिन्द, नेपाली भाषाको रेडियो कार्यक्रम मेलबर्न चौतारी सुनिरहनु भएको छ। अब पालो भएको छ एउटा साङ्गीतिक विश्रामको। यहाँहरूलाई स्मरण होला सायद, हामीले यो साउन महिना लागेदेखि नै यो साउन महिनाभरि साउनसँग सम्बन्धित केही गीतहरू यहाँहरूलाई सुनाउने बाचा गरेको थियौँ। आज साउन महिनाको 28 गते यस महिनाको हाम्रो अन्तिम प्रोग्राम हो। यसै महिनालाई सुहाउँदो खालको गीतहरू हामीले रोजेर ल्याएका छौँ केही। सोही अनुसार अब एउटा लोक भाकाको गीत हामी यहाँहरू समक्ष राख्दैछौँ। यसमा स्वर छ पुष्प नेपाली र अशोक देवानको, सङ्कलन हो हरिबहादुर थापाको।

0: पुनः स्वागत गर्दछौँ श्रोताहरूमा। नेपाली भाषाको रेडियो कार्यक्रम मेलबर्न चौतारीलाई सुनिरहनु भएको छ। मेलबर्न र यस वरपर चाँडै आयोजना हुन गइरहेका केही सामुदायिक कार्यक्रमहरूका सम्बन्धमा श्रोताहरूलाई जानकारी गराउन गइरहेका छौँ। अब प्रस्तुतिमा यो साताको सामुदायिक सूचनाहरू, यसलाई प्रस्तुत गर्दै सहकर्मी कृतिका पौडेल।
1: नेपाली एसोसिएसन अफ भिक्टोरियाले यसअघि स्थगित भएको भलन्टियर अप्रिसिएसन अवार्ड प्रोग्राम 2026 अब आफ्नो वार्षिक साधारण सभा अर्थात् एजिएमसँगै आयोजना गर्ने भएको छ। कार्यक्रम शनिबार 15 अगस्त 2026 एपिङ मेमोरियल हलमा हुनेछ। बिहान 9:30 बजेदेखि 11:30 बजेसम्म एजिएम सञ्चालन हुनेछ भने त्यसपछि 11:30 बजेदेखि दिउँसो 3 बजेसम्म स्वयंसेवक सम्मान तथा पुरस्कार समारोह आयोजना गरिनेछ। यस अवसरमा विशेष गरी पछिल्ला 2 वर्षमा न्याब तथा समुदायका विभिन्न गतिविधिमा योगदान पुर्याएका स्वयंसेवकहरूको योगदानको कदर गर्दै सम्मान गरिनेछ। त्यस्तै लामो समयदेखि स्वयंसेवक सम्मान बाँकी रहेको न्याब बाल चौतारी र मेलबर्न चौतारीका हकमा भने 2 वर्षभन्दा अघिदेखि निरन्तर योगदान पुर्याउँदै आएका स्वयंसेवकहरूलाई समेत समेटेर सम्मान गरिनेछ। एनआरएनए भिक्टोरिया एससिसीले स्यान्डलर आरटिओसँगको सहकार्यमा समुदायका सदस्यहरूका लागि फर्स्ट एड तथा सिपिआर तालिम आयोजना गर्ने भएको छ। मङ्गलबार 18 अगस्त 2026 बिहान 10 बजेदेखि दिउँसो 4 बजेसम्म 3A बेल एयर एभेन्यू ग्लेन रोयमा हुने तालिममा HLT AID 011 प्रोभाइड फर्स्ट एड सहित सिपिआर सम्बन्धी व्यावहारिक प्रशिक्षण दिइनेछ। सामान्यतया $110 शुल्क लाग्ने तालिम समुदायका लागि केवल $20 उपलब्ध गराइएको छ। सीमित सिट रहेको कार्यक्रममा हल्का खाजाको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ। नेपाललाई असहाय बेवारिसे तथा सडक आश्रित मारमुक्त बनाउने अभियानमा सक्रिय मानव सेवा आश्रमका प्रतिनिधिहरू सेप्टेम्बर-अक्टोबर 2026 अस्ट्रेलिया भ्रमणमा आउने भएका छन्। कनेक्ट अस्ट्रेलिया थ्रु ह्युमेनिटी अभियान अन्तर्गत हुने भ्रमणमा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारी सहितको टोलीले विभिन्न राज्यमा नेपाली समुदाय, सामाजिक संस्था तथा शुभेच्छुकहरूसँग भेटघाट, अन्तर्क्रिया र प्रेरणामूलक कार्यक्रम गर्नेछ। भिक्टोरियामा कार्यक्रमको संयोजन पुरु थापाले गर्नुहुनेछ। यस अभियानलाई सफल बनाउन नेप्लिज एसोसिएसन अफ भिक्टोरियाको कम्युनिटी चौतारी तथा ह्युमेनिटेरियन अफेयर्स टोलीले समेत आवश्यक सहयोग र सहकार्य गर्ने भएको छ। मानवीय सेवाको अभियानमा भिक्टोरियाको नेपाली समुदायलाई जोड्दै नेपालमा मानव सेवा आश्रमले गर्दै आएको कार्यबारे जानकारी फैलाउन र समुदाय स्तरबाट सहयोग तथा सहभागिता बढाउन न्याबले भूमिका खेल्ने जनाएको छ। मेलबर्नमा हुने कार्यक्रमको मिति, स्थान तथा विस्तृत तालिका भने छिटै सार्वजनिक गरिनेछ। क्रान्बन ज्ञानज्योति पाठशालाले पहिलोपटक तिज धमाका 2026 अन्तर्गत समुदाय खुला तिज गीत प्रतियोगिता आयोजना गर्ने भएको छ। कार्यक्रम शनिबार 29 अगस्त 2026 साँझ 4 बजेदेखि क्रान्बन पब्लिक हलमा आयोजना हुनेछ। प्रतियोगितामा सहभागी टोलीहरूले आफै गीत गाउने, नाच्ने र बाजा बजाउने गरी मौलिक तथा सृजनात्मक शैलीमा तिज संस्कृति प्रस्तुत गर्नेछन्। प्रतियोगितामा प्रथम हुने टोलीलाई $1,000 र दोस्रो हुने टोलीलाई $750 पुरस्कार प्रदान गरिनेछ। कार्यक्रममा पुरुषोत्तम नेउपाने, रमेश बिजी र मन्जु पौडेल अतिथि कलाकार तथा निर्णायकका रूपमा सहभागी हुनुहुनेछ। प्रतियोगितामा सहभागी हुन इच्छुक टोलीलाई 16 अगस्तभित्र दर्ता गर्न आह्वान गरिएको छ। आयोजकले नेपाली मौलिक कला, तिज संस्कृति र परम्पराको संरक्षण गर्दै त्यसलाई अस्ट्रेलियामा हुर्किरहेको नयाँ पुस्तासम्म पुर्याउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको जनाएको छ। हाम्रो कम्युनिटीले आगामी 26 सेप्टेम्बरमा बहुसांस्कृतिक समुदायलाई जोड्ने उद्देश्यसहित मल्टिकल्चरल भलिबल टुर्नामेन्ट आयोजना गर्ने भएको छ। कार्यक्रमलाई सफल बनाउन नेप्लिज एसोसिएसन अफ भिक्टोरियाको स्पोर्ट्स चौतारीले सहयोग तथा सहकार्य गर्नेछ। नेपालको राष्ट्रिय खेल भलिबललाई अस्ट्रेलियाको बहुसांस्कृतिक समुदायमा चिनाउने, नेपाली खेलकुदको पहिचान प्रवर्धन गर्ने र खेल मार्फत विभिन्न समुदायबीच सम्बन्ध तथा सहभागिता बढाउने दिशामा यो प्रतियोगिता महत्त्वपूर्ण पहलका रूपमा हेरिएको छ। प्रतियोगितामा नेपाली समुदायसँगै विभिन्न सांस्कृतिक पृष्ठभूमिका खेलाडी तथा समुदायलाई सहभागी गराउँदै भलिबल मार्फत मल्टिकल्चरल इङ्गेजमेन्ट, फ्रेन्डसिप र कम्युनिटी कनेक्सन बलियो बनाउन लक्ष्य राखिएको छ। न्याप स्पोर्ट्स चौतारीले नेपाली राष्ट्रिय खेललाई अस्ट्रेलियामा थप परिचित गराउने यस्ता सामुदायिक तथा बहुसांस्कृतिक पहलमा सहकार्य गर्दै जाने जनाएको छ। अस्ट्रेलियन नेप्लिज मल्टिकल्चरल सेन्टर एएनएमसीले नेपाली महिलाहरूको महान पर्व हरितालिका तीज आगामी 14 सेप्टेम्बरमा आफ्नै नेपाली मन्दिरमा विशेष कार्यक्रमसहित मनाउने भएको छ। तीजका अवसरमा मन्दिर बिहानदेखि बेलुकासम्म खुला रहनेछ। कार्यक्रममा नेपाली समुदायका बुवा आमा, दिदीबहिनी तथा दाजुभाइहरू एकै ठाउँमा भेला भई तीजका मौलिक गीत, नाचगान, भेटघाट तथा सांस्कृतिक रमाइलोसहित पर्व मनाउनेछन्। कार्यक्रमको तीज संयोजक मनिषा अर्यालले परिवार तथा साथीभाइसहित कार्यक्रममा सहभागी हुन सम्पूर्ण नेपाली समुदायलाई हार्दिक निमन्त्रणा दिनुभएको छ। विदेशमा रहेर पनि नेपाली चाडबाड, संस्कृति र परम्परालाई जीवन्त राख्दै नयाँ पुस्तासम्म हस्तान्तरण गर्ने उद्देश्यले सामूहिक रूपमा तीज मनाउन लागिएको आयोजकले जनाएका छन्। मेलबर्न चौतारीमा अबको सूचना श्री कृष्ण प्रणामी निजानन्द सोसाइटी मेलबर्नको रहेको छ। श्री कृष्ण प्रणामी निजानन्द सोसाइटी मेलबर्नको हार्दिक निमन्त्रणामा भगवान् श्रीकृष्णको पावन जन्मोत्सव अर्थात् श्रीकृष्ण जन्माष्टमी महोत्सव 2026 भव्य रूपमा आयोजना हुँदैछ। यस शुभ अवसरमा कलश यात्रा, भजन तथा कीर्तन, श्रीकृष्ण लीला, आध्यात्मिक प्रवचन, आरती तथा दिव्य दर्शन र महाप्रसादको विशेष कार्यक्रम रहनेछ। कार्यक्रम शुक्रबार 4 सेप्टेम्बर दिउँसो 3 बजेदेखि सुरु हुनेछ भने यसको स्थान 7 भेन्चुरा वे ग्रिनवेल भिक्टोरियामा रहेको छ। यस पवित्र महोत्सवलाई सफलतापूर्वक सम्पन्न गर्न हजुरहरूको श्रद्धापूर्वक सहयोगका लागि पनि आयोजकहरूले अपिल गर्नुभएको छ। हजुरहरूको अमूल्य सहयोगले यस धार्मिक कार्यक्रमलाई अझ भव्य र सफल बनाउन महत्त्वपूर्ण योगदान पुर्याउनेछ। श्रोतावृन्द, यहाँहरूले थप जानकारीका लागि बिन्जु श्रेष्ठज्यूलाई 0452625450 सम्पर्क गर्न सक्नुहुनेछ। हजुरहरूको उपस्थिति र सहयोगको हार्दिक अपेक्षासहित आयोजकहरूले यहाँहरूलाई कार्यक्रममा सहभागी हुन हार्दिक अनुरोध गर्नुभएको छ। जय श्री कृष्ण। मेलबर्नस्थित भिक्टोरियाभरका नेपाली सामुदायिक संस्थाहरूले हरितालिका तीज 2083लाई भव्य रूपमा मनाउने तयारीलाई तीव्र बनाएका छन्। विभिन्न मितिमा आयोजना हुने तीज कार्यक्रम मार्फत नेपाली संस्कृति, परम्परा, महिला सशक्तिकरण र सामुदायिक एकतालाई प्रवर्धन गर्ने लक्ष्य पनि राखिएको छ। विशेष रूपमा नेप्लिज एसोसिएसन अफ भिक्टोरिया र एनआरएनए भिक्टोरियाको संयुक्त तीज कार्यक्रम आइतबार 30 अगस्तमा एपिङ मेमोरियल हलमा आयोजना हुने भएको छ। यस कार्यक्रमले सबै नेपाली समुदायलाई एकै स्थानमा जोड्ने अपेक्षा गरिएको छ। त्यसै गरी डोरेन मरन्डा नेप्लिज कम्युनिटी डिएनएमसीले आफ्नो तीज कार्यक्रम शुक्रबार 11 सेप्टेम्बरमा एपिङ मेमोरियल हलमा आयोजना गर्ने भएको छ। 23 अगस्तका दिन जिलोङ नेप्लिज एसोसिएसनले नर्लेन आर्क जिलोङमा कार्यक्रम आयोजना गर्दैछ। कार्यक्रम पूर्ण रूपमा बुक भइसकेको आयोजकहरूले जनाउनु भएको छ। 28 अगस्तका दिन मेलबर्न नेप्लिज कम्युनिटी वेस्ट एमएनसिडब्ल्यूले ल्याबरटन कम्युनिटी हबमा कार्यक्रम आयोजना गर्दै हुनुहुन्छ। 29 अगस्तका दिन दिदीबहिनी वुमेन्स नेटवर्क अस्ट्रेलियाले सेन्ट बर्नेडेट कम्युनिटी सेन्टर सनसाइन नर्थमा कार्यक्रम आयोजना गर्ने बताउनु भएको छ। 30 अगस्तका दिन न्याब र एनआरएनए भिक्टोरिया एपिङ मेमोरियल हलमा कार्यक्रम आयोजना हुँदैछ। त्यसै गरी 4 सेप्टेम्बरका दिन एपिङ वोलर्ट नेप्लिज कम्युनिटीले एपिङ मेमोरियल हलमा तीज कार्यक्रम आयोजना गर्दै हुनुहुन्छ। 5 सेप्टेम्बरका दिन डोनीब्रुक नेपाली समाज मोडले मर्निङ कम्युनिटी सेन्टरमा तीज कार्यक्रम आयोजना गर्दैछ। 5 सेप्टेम्बर शनिबारका दिन नेप्लिज कम्युनिटी मिकलह्यामले मिकलह्याम नर्थ कम्युनिटी सेन्टरमा तीज कार्यक्रम आयोजना गर्दैछ। 6 सेप्टेम्बरका दिन नेप्लिज नेबरहुड कम्युनिटी इन्कर्पोरेटेडले एपिङ मेमोरियल हलमा तीज विशेष कार्यक्रम आयोजना गर्दैछ। 11 सेप्टेम्बरका दिन डोरिन मरन्डा नेप्लिज कम्युनिटी डिएमएनसीले एपिङ मेमोरियल हलमा तीज कार्यक्रम आयोजना गर्दैछ। त्यसै गरी 12 सेप्टेम्बर शनिबारका दिन क्रेगिबन नेप्लिज कम्युनिटीले न्युबरी चाइल्ड एन्ड कम्युनिटी सेन्टरमा आफ्नो तीज कार्यक्रम आयोजना गर्दैछ। तीज पर्वका अवसरमा समुदायका सबै सदस्यलाई आफ्नो पाइक पर्ने कार्यक्रममा सहभागी भई नेपाली संस्कृति, परम्परा र सामुदायिक एकतालाई अझ मजबुत बनाउन आयोजक संस्थाहरूले सबैमाझ हार्दिक आग्रह गरेका छन्।

0: ओहो, आज पनि कलेज जान ढिलो भइसक्यो त। छिट्टो गर्नु पर्यो। के मेसेज आयो? काम एप्लाई गरेको थिएँ, त्यही पो हो कि? ए, एटियोबाट पो रहेछ। ओहो, $3,000 ट्याक्स रिटर्न हुने भएछ। लिङ्क पनि रहेछ। प्रोसेस के रहेछ? हेर्नु पर्यो। ब्याङ्क डिटेल पठाउनु पर्ने रहेछ। पठाइहाल्छु। आहा, कस्तो पैसाको खाँचो भएको बेलामा ट्याक्स रिफन्ड पो आउने भयो। आएछ फेरि? ए, पैसा आए जस्तो छ। आएको छैन त। बरु मेरो खातामा भएको पैसा पनि छैन त। के भयो? लौ न।
1: अस्ट्रेलियन ट्याक्स अफिसले कहिले पनि फोन वा टेक्स्ट मेसेजबाट संवेदनशील जानकारी माग्दैन। यदि तपाईँले ट्याक्स अफिसको नाममा अनावश्यक कल वा मेसेज प्राप्त गर्नुभयो भने तुरुन्तै एटिओको आधिकारिक नम्बरमा सिधै फोन गरेर क्रस चेक गर्नुहोस्। कुनै पनि शंकास्पद गतिविधि लागेमा आफ्नो माई गभ एकाउन्टमा लगइन गरेर कर सम्बन्धित सबै सन्देशहरू राम्रोसँग चेक गर्नुहोस्। फोन वा मेसेज मार्फत तपाईँलाई पैसा फिर्ता गर्नु छ वा जरिवानाको धम्की दिने जस्ता कुराको कहिल्यै विश्वास नगर्नुहोस्। साथै फोन वा इमेलमा आफ्नो ब्याङ्क विवरण पनि कहिल्यै नदिनुहोस्। एक्ट नाउ, स्टे सेक्योर।
2: नेपाली एसोसिएसन अफ भिक्टोरियाद्वारा मेलबर्न चौतारी मार्फत जनहितका लागि प्रस्तुत।

0: तपाईहरु अहिले नेपाली भाषाको रेडियो कार्यक्रम मेलबर्न चौतारीलाई सुनिरहनु भएको छ। हामी हरेक हप्ता बिहिबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म भिक्टोरियाको मेलबर्न स्थित कम्युनिटी रेडियो 3CR 855 AM यो प्रसारण लिएर सन् 2003 सालदेखि यहाँहरूको सेवामा आउने गरेका छौँ। मेलबर्न चौतारीको आजको यो कार्यक्रममा आफ्नै कुरा स्तम्भभित्र नै अब सुन्दैछौँ स्वास्थ्य चर्चा सम्बन्धी प्रस्तुतिलाई। पछिल्ला केही हप्तादेखि यसलाई निरन्तर लिएर आउँदै हुनुहुन्छ सहकर्मीहरू कृतिका पौडेल र प्रमोद सुवेदी।
1: नमस्कार, मेलबर्न चौतारीमा यहाँहरू सबैलाई हार्दिक स्वागत छ। आज पनि एउटा नयाँ रोचक र हाम्रो स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको अर्को नयाँ विषय लिएर हामी यहाँहरू सामु उपस्थित भएका छौँ। आजको श्रृङ्खलामा हामी हाम्रो जिनभित्र लेखिएको जीवनको कथा यानि कि जिन्स फर जिन्सको बारेमा कुरा गर्न गइरहेका छौँ। आज मसँग मेरी सहकर्मी कृतिका पौडेल पनि सँगै हुनुहुन्छ। कृतिका, स्वागत छ।
2: धन्यवाद प्रमोदजी। आज म एउटा प्रश्नबाट सुरु गर्छु है त।
1: हुन्छ नि।
2: एउटै परिवारका दाजुभाइ वा दिदीबहिनी हुँदा पनि कोही बुवा जस्तो देखिने, कोही फेरि आमा जस्तो देखिने, कोही फेरि पुरै हजुरबुवा हजुरआमातिर जाने
1: हो त।
2: कसैको आँखा खैरो, कसैको कालो, कसैको कपाल घुम्रिएको, कसैको सिधा, यी सबै कुरा कसले निर्धारण गर्छ प्रमोदजी?
1: अति राम्रो प्रश्न गर्नुभयो नि। ती सबै प्रश्नहरूको उत्तर हाम्रा जिन्स अथवा जिनहरूमा आउँछ। गत बिहिबार अगस्त 6 अस्ट्रेलियामा जिन्स फर जिन्स डे मनाइयो। नाम सुन्दा जिन्स प्यान्टसँग सम्बन्धित रमाइलो कार्यक्रम जस्तो लाग्छ है, तर यसको पछाडि निकै गम्भीर र महत्त्वपूर्ण सन्देश पनि छ। अस्ट्रेलियाको चिल्ड्रेन्स मेडिकल रिसर्च इन्स्टिच्युटले सञ्चालन गर्ने यो अभियानले बालबालिकाहरूलाई असर गर्ने जुन जेनेटिक डिजिज भन्छौँ नि, आनुवंशिक रोग तथा जन्मजात अवस्थाबारे जनचेतना बढाउने र अनुसन्धानका लागि पनि रकम जुटाउने काम गर्दछ।
2: अनि यसको एउटा तथ्य निकै ध्यान खिच्ने खालको पनि छ। यहाँहरूले याद गर्नुभएको होला, अस्ट्रेलियामा प्रत्येक 20 बालबालिकामध्ये करिब 1 जेनेटिक डिजिज वा बर्थ डिफेक्ट अर्थात् आनुवंशिक रोग वा जन्मजात दोष अवस्थाबाट प्रभावित हुन्छन्। भन्नुको अर्थ औसत एउटा कक्षा कोठामा एउटा बच्चा जति।
1: र विश्वव्यापी रूपमा हेर्ने हो भने पनि यो अभियानले प्रयोग गरेको अनुमान अनुसार हरेक मिनेट करिब 12 यस्ता अवस्थासहित जन्मिन्छन्। त्यसैले आज हामी जिन्स फर जिन्सको कुरा मात्र गर्दैनौँ, हामी अलिकति भित्र गएर यो बारेमा बुझ्ने प्रयास पनि गर्दैछौँ।
2: पक्कै पनि प्रमोदजी, जिन भन्ने शब्द हामी धेरैले सुनेका छौँ, तर साधारण भाषामा भन्नुपर्दा जिन भनेको आखिर के हो?
1: जिनलाई एउटा रेसिपी बुकसँग हामीले तुलना गर्न सक्छौँ। हाम्रो शरीरका अधिकांश कोशिका अथवा सेलभित्र डिएनए हुने गर्दछ र त्यो डिएनएलाई हाम्रो शरीर बनाउने विशाल निर्देशन पुस्तिकाको रूपमा सम्झन सकिन्छ। र त्यस पुस्तकभित्रका साना साना निर्देशनहरू जुन हुन्छन् नि, तिनीहरूलाई हामीले जिन्स भनेर भन्न मिल्छ। र तिनै निर्देशनहरूले हाम्रो शरीरका कोशिकालाई विभिन्न प्रोटिन बनाउने लगायतका काम कसरी गर्ने भन्ने जानकारी दिन्छन्।
2: अर्थात् साधारण भाषामा भन्नुपर्दा हाम्रो शरीर एउटा ठुलो घर हो भने डिएनए यसको नक्सा जस्तो हो त।
1: ठ्याक्कै मिलाउनु भयो नि। र जिन भनेको त्यो नक्साको कुनै विशेष निर्देशन जस्तो। कहिलेकाहीँ यही आनुवंशिक निर्देशनमा परिवर्तन आउँछ नि, जसलाई हामीले जेनेटिक भेरिएन्ट वा म्युटेसन भनेर भन्ने गरिन्छ। हाम्रो श्रोताहरूले पनि सुन्नुभएको होला त्यो टर्म। र त्यही म्युटेसनले गर्दा प्रोटिन राम्रोसँग नबन्ने पनि हुनसक्छ वा शरीरको कुनै प्रक्रिया प्रभावित पनि बन्न सक्छ। त्यसबाट केही वंशाणुगत अवस्था अर्थात् जेनेटिक कन्डिसनहरू उत्पन्न हुने गर्दछन्।
2: प्रमोदजी, यहाँ एउटा निकै संवेदनशील प्रश्न आउँछ। बच्चामा कुनै जेनेटिक डिजिज पत्ता लागेपछि कतिपय आमाबुवाले आफूलाई दोष दिन सक्छन्, सायद यो मेरो कारणले पो भयो कि।
1: हो नि, त्यही भएर त हामीले पनि यो एउटा कुरा चाहिँ स्पष्ट रूपमा भन्न सक्नुपर्दछ। जस्तो कि जेनेटिक कन्डिसन हुनु आमा बुवाले केही गलत गरेको कारणले भएको भन्ने हुँदैन। केही जेनेटिक चेन्जेसहरू आमा बुवाबाट सन्तानमा सर्न सक्दछन्, तर केही परिवर्तन बच्चामा पहिलो पटक आफै उत्पन्न हुन्छन्, जसलाई हामीले इङ्ग्लिसमा डिनोभो जेनेटिक चेन्ज भनेर भन्ने गरिन्छ। त्यसैले जेनेटिक डिजिज भन्ने बित्तिकै आमा बुवाबाटै आएको हो भनेर निष्कर्ष निकाल्न चाहिँ मिल्दैन है।
2: हामीले पटक पटक जेनेटिक र एउटा अर्को अङ्ग्रेजी शब्द छ नि इनहेरिटेड भनेर, त्यो सुनिरहेका हुन्छौँ। अर्थात् जेनेटिक र इनहेरिटेड एउटै कुरा होइनन्?
1: ठ्याक्कै, सबै इनहेरिटेड डिजिज जेनेटिक हुन्छन्, तर सबै जेनेटिक डिजिज इनहेरिटेड हुँदैनन्। यो कुरा चाहिँ हामीले बुझ्नु पर्दछ।
2: अनि हामीले कस्ता रोगका कुरा गरिरहेका छौँ त?
1: धेरै प्रकारका, जस्तो कि हालसालैको तथ्याङ्कको अनुसार पनि 6,000 भन्दा बढी ज्ञात जेनेटिक डिजिजहरू छन्। तीमध्ये धेरैको अझै पनि निश्चित उपचार वा क्योर उपलब्ध भइसकेको छैन। केही उदाहरण दिउँ न हामीले कृतिकाजी, जस्तो कि सिस्टिक फाइब्रोसिस, मस्कुलर डिस्ट्रोफी र केही गम्भीर मेटाबोलिक डिसअर्डर्सहरू र केही प्रकारका चाइल्डहुड क्यान्सरहरू पनि, ती सबै केही न केही हदसम्म जेनेटिक चेन्जेसहरूसँग सम्बन्धित हुन्छन्। समग्रमा भन्नुपर्दा रोगको कारण जे भए पनि यिनीहरूको असर बच्चामा मात्रै होइन,

0: यसको असर पर्ने गर्दछ।
1: प्रमोद जी, अब अलिकति आशाको कुरा गरौँ। तपाईँले सुरुमा जिन थेरापी भन्नुभयो, त्यो भनेको के हो?
0: बडो समय सान्दर्भिक प्रश्न गर्नुभयो। यो अहिले चिकित्सा विज्ञानको निकै रोमाञ्चक क्षेत्र हो। हेर्नुहोस्, हामीले अघि जिनलाई निर्देशन भन्यौँ नि, सम्झिनु भएको छ नि?
1: हजुर।
0: मानव एउटा महत्त्वपूर्ण निर्देशनभित्रै त्रुटि भइरहेको छ। परम्परागत उपचारले त्यसबाट उत्पन्न लक्षण नियन्त्रण गर्ने प्रयास गर्न सक्छ, तर जिन थेरापीको लक्ष्य भनेको कतिपय अवस्थामा समस्याको मूल कारण नै अर्थात् जेनेटिक इन्स्ट्रक्सनमै काम गर्नु हो। यसले काम गर्ने जिनको कपी अथवा प्रति चाहिँ कोशिकामा पुर्याउने, खराब जिनको प्रभावलाई घटाउने वा केही प्रविधिमा डिएनएको निश्चित भाग सच्याउने प्रयास गर्न सक्दछ। केही जेनेटिक डिजिजहरूका लागि जिन थेरापी अहिले नै वास्तविक उपचारका रूपमा भने प्रयोग भइसकेका छन्। तर यो पनि बुझ्नुपर्छ है, हरेक जेनेटिक डिजिजको जिन थेरापी उपलब्ध भने छैन। धेरै उपचार अझै पनि अनुसन्धान वा क्लिनिकल ट्रायल्सको फेज अथवा चरणमा छन्। सुरक्षा, दीर्घकालीन प्रभाव अनि तिनीहरूको पहुँच र लागत जस्ता प्रश्नहरू बाँकी नै छन्। त्यसैले यसलाई सबै जेनेटिक डिजिजको क्योर आइसक्यो भनेर चाहिँ हामीले बुझ्नु हुँदैन।
1: प्रमोदजी, अब फेरि जिन्स फर जिन्सतिर फर्कौँ। कतिपय श्रोताले सोच्नु भएको होला, जिन्स प्यान्ट लगाएर जेनेटिक रिसर्च कसरी हुन्छ?
0: जिन्स आफैले रिसर्च गर्दैन नि, तर यसले मानिसलाई एउटा साझा अभियानमा चाहिँ जोड्दो रहेछ। जस्तो कि मैले अगाडि पनि उदाहरणमा दिएको थिएँ, चिल्ड्रेन्स मेडिकल रिसर्च इन्स्टिच्युटले जिन्स फर जिन्स अभियान सन् 1994 सुरु गरेको थियो। त्यस यता अस्ट्रेलियाभर लाखौँ मानिस सहभागी भएका छन् र अभियान मार्फत 71 मिलियन डलर भन्दा बढी चिकित्सा अनुसन्धानका लागि रकम जुटाइएको संस्थाले बताएको छ। त्यो रकम ल्याबोरेटरी रिसर्च गर्न, जेनेटिक डिजिज बुझ्ने काम गर्नको लागि, क्यान्सर रिसर्च र जिन थेरापी जस्ता क्षेत्रमा सहयोग गर्न प्रयोग गर्ने गरिन्छ।
1: त्यसैले एउटा दिन जिन्स लगाउनु वास्तवमा कन्भर्सेसन स्टार्टर पनि रहेछ, अथवा कुराकानीको प्रसङ्ग सुरु गर्ने एउटा तरिका। तिमीले आज जिन्स किन लगाएको? अलि त्यहीबाट जेनेटिक डिजिज बारे एउटा नयाँ संवाद सुरु हुन सक्छ।
0: हो नि,
1: अब अन्त्यतिर आउँदा श्रोताहरूको लागि एउटा सन्देश के होला त?
0: सबैभन्दा पहिला जानकारी नै होला है। जस्तो कि परिवारमा जेनेटिक कन्डिसन छ भने डराएर वा लुकाएर बस्नुको सट्टा जिपी वा सम्बन्धित स्पेसलिस्टसँग कुरा गर्नुहोस्। आवश्यक परे जेनेटिक काउन्सिलरले रोग कसरी सर्न सक्छ अनि अथवा जेनेटिक टेस्टिङहरू पनि गराउन सकिन्छ नि, धेरै अहिले उपलब्ध पनि छन्। दोस्रो भनेको, दोष नदिनुहोस्, बच्चामा जेनेटिक कन्डिसन हुनु आमा बुवाको गल्ती पक्कै पनि होइन। तेस्रो सन्देश, परिवारलाई साथ दिनुहोस् भन्न चाहन्छु। कहिलेकाहीँ अस्पतालमा बच्चाको उपचार चलिरहेको परिवारलाई ठुलो भाषण मात्र होइन, एउटा खाना पुर्याइदिएर आउन सक्छ, अर्को बच्चालाई स्कुल लगिदिएर आउन सक्छ, वा के सहयोग चाहिन्छ कि भनेर सोध्नु नै ठुलो सहयोग पनि हुनसक्छ नि। र अन्तिममा, इच्छा भए जिन्स फर जिन्स जस्ता अनुसन्धान अभियानलाई फन्ड रेजिङ, डोनेसन वा अवेरनेस मार्फत पनि सहयोग गर्न सकिन्छ जस्तो लाग्छ।
1: प्रमोदजी, आजको श्रृङ्खला तयार गर्दै गर्दा मैले पनि धेरै कुरा सिक्न पाएँ। हामीले जिन पक्कै पनि देख्न सक्दैनौँ, डिएनए पनि नाङ्गो आँखाले देखिँदैन, तर त्यसभित्र लेखिएका ससाना निर्देशनहरूले हाम्रो शरीरको विकास र काममा ठुलो भूमिका खेलिरहेका हुन्छन्। र कहिलेकाहीँ त्यही निर्देशनमा आएको एउटा सानो परिवर्तनले एउटा बच्चा र परिवारको जीवन नै बदल्न सक्छ। तर विज्ञान पनि अगाडि बढिरहेको छ। हिजो उपचारै हुँदैन भनिएका केही आनुवंशिक रोगहरूका लागि आज जिन थेरापी वास्तविकता बनिसकेको छ, र आज प्रयोगशालामा भइरहेको अनुसन्धानले भोलिका बच्चाका लागि नयाँ उपचार ल्याउन सक्छ। त्यसैले जिन्स फर जिन्सको सन्देश जिन्स प्यान्ट लगाउने दिनमा मात्रै सीमित छैन। यो ती बच्चा र परिवारलाई सम्झने एउटा ठुलो अवसर हो जसका लागि सामान्य बाल्यकाल नै ठुलो सपना हुन सक्छ।
0: त्यसैले त जेनेटिक डिजिज भएका बच्चा र परिवारलाई हाम्रो सहानुभूति मात्र होइन, वैज्ञानिक अनुसन्धान, राम्रो उपचार, सामाजिक सहयोग र आशा पनि चाहिन्छ। यही सन्देशका साथ आजको मेलबर्न चौतारीको स्वास्थ्य श्रृङ्खला यति नै। सुनिरहनु भएकोमा।

श्रोताबिन यिनै प्रस्तुतिहरूका साथै आजलाई बिदा माग्ने बेला हुने लागेको छ। कार्यक्रम सुनेर साथ दिनुभयो, आभार व्यक्त गर्दछौँ। हाम्रो यो प्रसारित कार्यक्रमलाई यहाँहरूले www.3sia.org.au/chautarima गएर कुनै पनि समय जहाँकैबाट सुन्न सक्नुहुनेछ। साथै हाम्रो कार्यक्रम सम्बन्धमा तपाईँहरूको सुझाव, सल्लाह, प्रतिक्रियाहरू भए कृपया हामीलाई पठाउनुहुन आग्रह गर्दछौँ। त्यसका लागि हाम्रो इमेल ठेगाना हो melbournechautari@gmail.com। कार्यक्रमको अन्तमा सन्जु लामाको स्वरमा एउटा गीत छाडेर यहाँहरूसँग बिदा माग्ने बेला भएको छ। यसमा सङ्गीत रहेको छ जितेन राईको, अनि रचना हो जितेन राईको नै। अघिल्लो हप्तामा हामीले यस गीतलाई जितेन राईको स्वरमा प्रस्तुत गरेका छौँ, त्यसै गीत हो यो सन्जु लामाको स्वरमा। यसै गीतलाई यहाँहरू समक्ष छाडेर मेलबर्न चौतारीको आजको यो प्रत्यक्ष प्रसारणको कार्यक्रमबाट हामी कृतिका पौडेल, सरोजा श्रेष्ठ, प्रमोद सुवेदी र म लोक श्रोताहरूसँग आज बिदा माग्दछौँ। हाम्रो भेट आउँदो कार्यक्रमहरूमा हुने नै छ। तबसम्मको लागि नमस्कार, शुभरात्रि, यहाँहरूको साता शुभ बितोस्, स्वस्थ रहनुहोस्, सुरक्षित रहनुहोस्।